तू राखे जिस जानी ऊपर तेरी कृपा, तिसको बिपना को पाखे ओहो सुख ओहा वडियाई। जो प्रभ जी मन पानी तू दाना, तू सद मेहरवाना, नाम मिले रंग माणी।

ग्रह महमाहर उनकै संग तू होई है जाहर उनकै संग तू रखी पपोल उस बिना तू छुटकी रोल उनकै संग तेरा मान महत